0: जी हाँ सामी ने कह रहा, हम एक और खूबसूरत सा आपने गीत सुना, उम्मीद करते हैं कि पसंद किया होगा। अब अलामा इकबाल जो है वो औरत के हवाले से क्या कहते हैं, वो कहते हैं मर्द फरंग साथ उन्होंने लिखा कि हजार बार हकीमों ने इसको सुलझाया, हजार बार हकीमों ने इसको सुलझाया, मगर ये मसला ए जन रहा वहीं का वहीं। कसूर जन का नहीं है कुछ इस खराबी में, कसूर जन का नहीं है कुछ इस खराबी में, गवाह उसकी शराफत पे हैं महो परवीन। फसाद का है फरंगी मुआशरत में जहूर कि मर्द सादा है बेचारा जन शनास नहीं। अब आपको समझ आ गई होगी इसकी जो कुछ अलामा इकबाल ने कहा कि बहुत से हकीम इस मसले में उलझे रहे कि जी ये क्या मसला है, जन को समझने की कोशिश करते रहे। जन कहते हैं औरत को, फारसी में जन कहा जाता है। तो उन्होंने कहा मसला फिर भी वहीं का वहीं रहा और इसमें कुछ औरत का कसूर नहीं है, उसकी गवाही जो है उसकी शराफत की गवाही वो तो महो परवीन भी देते हैं, यानी चांद सितारे जो हैं वो सब उसकी गवाही देते हैं। फसाद किस चीज़ का है, माशरत का। जब वो आज़ादी बढ़ जाती है ना, मर्द बेचारा सादा है, उसको समझ नहीं आई, कसूर औरत का नहीं, कसूर उस आज़ादी का है। तो बात साहब इन्हें कर, हम पहले भी हमने कही थी कि आज़ादी बहुत अच्छी चीज़ है, अल्लाह ने इंसान को आज़ाद पैदा किया है, बिल्कुल ये समझने की बात है, इसमें कोई दूसरी राय नहीं है, लेकिन वो आज़ादी उस तरह की आज़ादी नहीं होनी चाहिए, ना है कि जी मादर पितर आज़ादी हो, इंसान को बस आज़ादी के नाम पे कुछ भी करने की इजाज़त कोई भी मुआशरा नहीं देता, कोई भी मुआशरा नहीं देता। हम फिर उसका गलत इस्तेमाल करते हैं, जो अगर ये समझते हैं कि जी आप कुछ भी कर सकते हैं, कुछ भी कह सकते हैं बिला सोचे समझे, ये अक्ल ये शऊर, इसीलिए अल्लाह ताला ने इंसान को इससे वदियत किया। यही फ़र्क हो जाता है इंसान में और हैवान में या चरिंद परिंद में, कि उनमें ये शऊर का जो है ना उसका फुकदान है। तो ये जहन में हमेशा इंसान को रखना चाहिए कि ज़रूर हमें आज़ादी दी गई, हमें इख्तियार दिया गया, और जितना इंसान उस इख्तियार को अगर वो बेजा इस्तेमाल करता है तो फिर उसको मसले मसाइल दरपेश आते हैं ज़िंदगी में। इस आज़ादी के नाम पे बहुत सी खराफात जो हो गई है ना मुआशरे में पैदा, उनसे इंसान को बचने की बहुत बहुत बहुत ज़रूरत है। ना सिर्फ ख़ुद बचने की ज़रूरत है, बल्कि आप अपने जो आपका ख़ानदान है, जो आपके बीवी बच्चे हैं, जो या आपके शोहर हजरात हैं, या जो और लोग हैं, बहन भाई हैं, अजीज़ व अकारिब हैं, रिश्तेदार हैं, उन सबको बचाइए, उनको समझाइए कि आज़ादी एक नेमत ज़रूर है, लेकिन जब उसका गलत इस्तेमाल करें, जब उसकी हदूद की पाबंदी इंसान नहीं करता, तो फिर इंसान और हैवान में कुछ फ़र्क नहीं रह जाता। हम पाबंद हैं, कुछ असूल व जवाबित होते हैं। जैसे आप सड़क पे जा रहे हैं, आपको बहुत से रोड साइंस मिलते हैं, आपको मोटरवे पे जाते हैं, वहाँ पे आपको पता चलता है कि जी ये आपकी स्पीड होनी चाहिए, यहाँ से आगे कौन सा टर्न लेना है, किस साइड पे राउंड अबाउट है, कौन सा एग्ज़िट है, किस तरफ जाएगा वो। तो ये एक किस्म का ये जो शरीयत होती है, ये जो अहकाम होते हैं किसी भी दीन के, ये सिर्फ बात दीन इस्लाम की नहीं है, कोई भी दीन है आपका, आप सिख मज़हब से ताल्लुक़ रखते हैं, आप क्रिश्चियन हैं, आप ज्यूश हैं, आप हिंदू हैं, कोई भी आपका मज़हब है, वो आपको पाबंद करता है चंद हदूदो कयूद का। कुछ असूल जवाबित हैं, कुछ कवानीन बनाए गए हैं, वो इंसान की बेहतरी के लिए होते हैं, इंसान की हिफाजत के लिए होते हैं। तो उनको समझना चाहिए, ना सिर्फ समझना चाहिए बल्कि उन पर अमल भी करना चाहिए। क्योंकि जाहिर है अगर दुनिया में आपको कानून की खिलाफ वर्जी करते हैं, आप गलत एग्जिट ले लेते हैं या आप गलत तरफ चले जाते हैं, तो फिर उसकी सज़ा भुगतनी पड़ती है, एक्सीडेंट हो सकता है खुदा ना खास्ता, स्पीड बढ़ा दी तो उसके लिए भी कुछ आपको कॉन्सिक्वेंसेस भुगतना पड़ते हैं। तो हर चीज़ की, हर खिलाफ वर्जी के उसके हिसाब से एक सज़ा मुकर्रर कर दी गई। तो फिर जब गॉड ने, परवरदिगार ने, रब ने, भगवान ने सज़ाएं मुकर्रर कर दी, तो वहाँ पे फिर हम क्यों बात करते हैं कि जी खुदा ना खास्ता अल्लाह ताला जो हैं वो बड़े माज़ल्ला सुमा माज़ल्ला कि जी सख्त हैं, वो इस चीज़ की यूं सज़ा देते हैं, ये सज़ा है, वो सज़ा है। भाई ये हमारी अपनी इंसानियत की बेहतरी के लिए है, वरना तो फिर इंसान गुनाह का शिकार होता रहे, हम वक्त वो गुनाहों में मसरूफ़ रहे, जब कोई पाबंदी नहीं होगी, जब कुछ नहीं होगा। तो ये चीज़ सोचनी चाहिए, खुद भी समझनी चाहिए कि ये पाबंदियाँ हमारी अपनी ही भलाई और अच्छाई के लिए हैं, हमारे फ़ायदे के लिए हैं, ख्वा वो दुनिया का कानून है और ख्वा वो आपके मज़हब, आपके दीन का کوئی قانون ہے یا طریقہ ہے یا شریعت جو بھی کہیے اس کو، وہ ہماری ہی بہتری کے لیے ہوتے ہیں. اب چلتے ہیں سمعین کرام پے سے، جو سلسلہ ہم نے شروع کیا تھا حروف تہجی پے سے شروع ہونے والے الفاظ. بڑی نوازش، بہت شکریہ، بہت مہربانی اس سلسلے میں شامل ہونے کے لیے جناب چودھری رخسار صاحب آپ کی، جناب جنید صاحب، جناب عذرا صاحبہ، جناب محبوب الہی صاحب، جناب سعدیہ صاحبہ. چودھری رخسار صاحب آپ نے دوبارہ شامل ہو کے ایک اور لفظ خوبصورت سا بتایا تھا، تو بتاتے ہیں جی. چودھری رخسار صاحب آپ نے کیا بتایا؟ پروردگار، پرستش، پاپوش، پرچم، پابند رسن، پچھتاوا، پیمانہ، پائندہ اور پس پشت. تو کیا مطلب بنتا ہے ان تمام الفاظ کا؟ جی چودھری رخسار صاحب، پاپوش پروردگار پہلا لفظ، ظاہر ہے پالنے والا وہ پروردگار ہوتا ہے. پرستش عبادت، اس کا مطلب ہوتا ہے آپ کس کی پرستش کرتے ہیں، کس کی عبادت کرتے ہیں. پھر پاپوش ہے، اب جو پاپوش ہے وہ اس کا مطلب ہوتا ہے جوتا. پا پوش یعنی پا پاؤں ہوتا ہے اور پوش اس میں جو پہنتے ہیں آپ، تو پاپوش جوتا. پرچم، پرچم کا مطلب سب کو پتا ہے. پابند رسن، بڑا خوبصورت لفظ بتایا آپ نے، اس کا مطلب ہوتا ہے قیدی، جو قید میں ہو، جو پابند ہو، پابند رسن. پچھتاوا آپ نے لفظ بتایا. پچھتاوا کیا ہوتا ہے؟ جسے ریگریٹ کہتے ہیں نا، کہ انسان کوئی ایسا کام کر جاتا ہے، کوئی غلطی ہو جاتی ہے جانے انجانے میں، کہ انسان کو پھر اس پہ پچھتاتا ہے، انسان یہ سوچتا ہے کاش ایسا نہ کیا ہوتا یا نہ کہا ہوتا. پیمانہ ہوتا ہے کسی چیز کو میئر کرنا ہے آپ، تو آپ اس پیمانے سے کرتے ہیں. پائندہ، ہم کہتے ہیں نا زندہ و پائندہ، تو پائندہ ہمیشہ ہمیشہ رہنے والا. جنید صاحب آپ نے بھی پاپوش لفظ بتایا تھا، اس کا مطلب ہو گیا جوتا. پرورش، کسی کو پالنا پوسنا، اس کو آگے بڑھانا. پھر آپ نے بتایا پچھم. پچھم جو ہے یہ سنسکرت کا شاید لفظ ہے اگر ہم غلط نہیں ہیں، تو اس کا مطلب بنتا ہے مغرب، جو سمتیں ہوتی ہیں نا اطراف وہ. پھر پارا آپ نے بتایا کہ جس سے وہ جو مرکری کا پارا ہوتا ہے نا، ایک دھات آپ کہہ لیجئے وہ ہوتی ہے. اس کے علاوہ عذرا صاحبہ آپ تشریف لائیں، آپ نے بتایا پنگا. پنگا لینا کیا ہوتا ہے؟ مطلب کسی سے خامخواہ جھگڑا، جھگڑنے کی کوشش کرنا پنگا لینا ہوتا ہے. پراندہ آپ نے بتایا، وہ ایک آپ کہہ لیجئے کہ ایک خواتین کے استعمال کرنے کی چیز ہے جس سے وہ بالوں کو باندھتی ہیں، پراندہ کہتے ہیں. پیدائش، ظاہر ہے پیدا ہونا. پجاری آپ نے بتایا، تو پجاری وہ ہوتا ہے جو پرستش کرتا ہے کسی کی، جیسے کہ چودھری رخسار صاحب نے پرستش بتایا تھا، تو پرستش کرنے والا پجاری کہلاتا ہے، پوجا کرنے والا، پوجا سے پجاری بنتا ہے. اور محبوب الہی صاحب آپ نے بتایا پہاڑی، پریشانی، پہچان، سب کو ان کا مطلب معلوم ہے. سعدیہ صاحبہ آپ نے بتایا پورب. پورب کیا ہے؟ اس کا مطلب ہے مشرق، جیسے وہ پچھم بتایا تھا جنید صاحب نے، تو سعدیہ صاحبہ آپ نے پورب بولا، پورنما بولا. تو پورنما جیسے مشرق ہے، تو پورنما کا مطلب اگر ہم سمجھ میں ہمارے سے پوچھا جائے، شاید ہم صحیح ہیں غلط ہیں ہمیں یقین تو نہیں ہے، لیکن پورنما، پورنماشی کہتے ہیں نا کہ آدھی رات کی چاند کو، تو پورنما چاند کو کہا جاتا ہے شاید، اس طرح سے ہی ہوگا مطلب. پچھتاوا، پچھتاوا کا مطلب وہی پہلے بول دیا گیا. پیش پیش، پیش پیش کا مطلب ہوتا ہے آگے آگے رہنا، فوراً بتانا. چودھری رخسار صاحب آپ نے دوسرا لفظ بولا تھا پس پشت، تو پس پشت کا مطلب ہوتا ہے پیٹ پیچھے، کہ اس کو پس پشت ڈال دینا، یعنی اگنور کچھ دیر کے لیے کر دینا، تھوڑی دیر کے لیے بھول جانا، اسے کہتے ہیں. تو بہت شکریہ، بڑی نوازش آپ تمام حضرات، خواتینوں حضرات کے لیے آنے والا گیت ہم آپ کے نام کریں گے، انعام کے طور پر کہہ لیجئے. اور آپ کو مزید ہم نے کچھ الفاظ گزشتہ ہفتے بھی بتائے تھے. ایک اور لفظ ہے پاتال. پاتال کیا ہوتا ہے؟ کہ زمین کے ساتھ جو طبقے ہیں یا تہیں ہیں، ان میں سب سے نیچے والی تہ جو ہوتی ہے وہ ہوتی ہے پاتال. عموماً یہ لفظ بولا جاتا ہے جی پاتال سے بھی آگے، یا پاتال کا مطلب زمین کی جو سب سے نیچے والی تہ ہوتی ہے. پھر ہے پارینہ، ہم کہتے ہیں نا قصہ پارینہ، کہ بہت پرانا واقعہ، تو پارینہ کا مطلب ہوتا ہے پرانا، فارسی کا لفظ ہے یہ. ایک ہے پازند. اب پازند کیا ہے؟ پہلے پا اور زال ہے نا، جس کے اوپر تین نقطے ہوتے ہیں اور پھر نون اینڈ دال. پازند، پازند کیا ہے؟ یہ پارسیوں کی مذہبی کتاب کی تفسیر کو پازند کہا جاتا ہے. آپ کے لیے شاید یہ نیا لفظ ہو، پازند، پہلے پا زے نون دال پازند، اس کا مطلب ہے پارسی ایک مذہب ہے، تو ان کی مذہبی کتاب جو ہے زند، اس کی یہ تفسیر پازند کہلاتی ہے. ایک ہوتا ہے پاسنگ، وہ ہم نے شاید گزشتہ ہفتے آپ کو بتا دیا تھا کہ ترازو کے پلڑوں کا جو فرق ان میں ہوتا ہے اسے پازنگ کہتے ہیں. پٹخنی کہتے ہیں نا، پٹخنی وہ ہوتا ہے زمین پر دے مارنا، جیسے پہلوان جب آپس میں کشتی کرتے ہیں تو وہ پٹخنی دیتے ہیں کسی کو، زمین پر دے مارنے کی جو آواز ہوتی ہے اسے کہا جاتا ہے پٹخنی. اور ایک ہوتا ہے پخت، پخت کا مطلب ہوتا ہے پکنے کا عمل جو ہوتا ہے نا اسے کہتے ہیں، جب آپ نے سنا ہوگا دم پخت، تو وہ دم دیتے ہیں جو، تو پخت مطلب پکنے کا عمل جو ہوتا ہے وہ کہلاتا ہے. اور سمعین کرام، پرآشوب، پرآشوب کیا ہوتا ہے؟ وہ وقت جو ہوتا ہے جو فساد سے بھرا ہو، جس میں تکلیف ہو، جس میں انسان کو دکھ سہنا پڑے، تو کہتے ہیں پرآشوب وقت تھا، بڑا فساد سے بھرا ہوا وقت تھا، تو یہ پرآشوب کا مطلب ہے. تو پرآشوب مطلب فساد سے بھرا ہوا، پخت پکنے کا فعل ہوتا ہے. اور اس کے علاوہ پٹخنی کیا ہوتا ہے؟ کہ زمین پر دے مارنا. یہ الفاظ تھے آج. تو اگلے ہفتے ان شاء اللہ تعالیٰ پے سے اگلا جو حرف ہے تے، تو تے سے شروع ہونے والے الفاظ کے لیے تیار رہیے گا، سوچ کے رکھیے گا، آپ کے پاس پورا ہفتہ ہوتا ہے. کچھ اچھے اچھے نئے الفاظ بتایا کیجیے جو سننے میں بولنے میں بہت کم استعمال ہوتے ہیں، اور پھر ان کا معنی بھی پتہ ہو تو کیا ہی بات ہے سامعین کرام. تو بس اب یہ خوبصورت سا گیت انعام کے طور پر چودھری رخسار صاحب آپ کے نام، جنید صاحب، عذرا صاحبہ، محبوب الہی صاحب، سعدیہ صاحبہ، آپ سب کے نام کرتے ہیں، اس امید سے کہ آپ اسے پسند کریں گے. لیجیے سنیے گا. جی سامعین کرام، آپ حیران ہوں گے ہم نے گیت کیوں روک دیا. اس لیے روک دیا کہ الارم بول پڑا کہ جی بریک جو ہے اس کا وقت بہت قریب ہے، اور وہی بات کہ ہم چاہتے ہی نہیں کہ کسی گیت کو ہم کاٹ چھانٹ کے آپ کے لیے پیش کریں، مکمل گیت سننے کا مزہ اپنا ہی ہوتا ہے. تو اس دوران ہم کیا کرتے ہیں کہ کیا کرتے ہیں ہم، جی ہم یہ کرتے ہیں کہ سوچ رہے ہیں ہم کیا کریں، ہم نے گیت کا گلا تو گھونٹ دیا خود اپنی مرضی سے، لیکن وہی بات ہے کہ ہم چاہتے تھے کہ پورا گیت آپ کے لیے پیش کیا جائے. بہرحال ایک بار پھر بتائے دیتے ہیں آپ کیا سن رہے ہیں، بریڈفورڈ ایشین ریڈیو کی نشریات سن رہے ہیں 1413 AM پہ. آن لائن بھی یہ نشریات پہنچ رہی ہیں، اور اسٹوڈیوز کا ٹیلی فون نمبر 01274306677، اس نمبر کے ذریعے آپ پروگرام میں شامل ہو سکتے ہیں. کوئی گیت اپنے لیے سننا چاہیں یا عزیز و اقارب کے لیے تو بتا سکتے ہیں. بریک کا وقت دیکھیے آگے جا رہا ہے.
1: radio.co.uk This is Bradford Asian Radio.
2: And the winner is...
3: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
6: اوف، اتنی پیاری پیاری کھڑکیاں اور دروازے، کیا ہی چوائس ہے آپ کا؟
7: یہ چوائس ہمارا نہیں، یہ تو کمال ہے، فرسٹ چوائس ونڈوز یورکشائر کا،
6: جو کہ پائیدار، مضبوط، خوبصورت ڈبل انٹرپر گلیز ونڈوز اینڈ ڈورز کے علاوہ کمپوزٹ ڈور سے آپ کے گھروں کو چار چاند لگاتے ہیں
7: اور پراپرٹی ویلیو بڑھاتے ہیں.
6: فرسٹ چوائس
7: 106 لسٹر ہلز بریڈفورڈ BD71JL.
6: گھروں کی خوبصورتی اور حفاظت بڑھائیے، آج ہی فرسٹ چوائس کا نمبر ملائیے
7: 01274317644.
8: فور کوالٹی، ویلیو، اسٹائل اینڈ سیکورٹی، یور نمبر ون چوائس، فرسٹ چوائس ونڈوز یورکشائر.
9: अरे सुनते हैं, अगली बार खाने का एहतमाम